A few words in English for the consumption of His Excellency Ambassador of Korea and other distinguished guests. Excellency, I was in your great country for the first time back in 1985, and I visited the headquarters of Daewoo. We visited a steel plant in South Korea and had meetings with many other companies. And that's how we brought Daewoo's air-conditioned buses for the first time in Pakistan, the city of Lahore, when I was elected for the first time Punjab's chief minister. And that's how I know your great country. I visited again back in 1997-1998, met chairman of Daewoo. I don't know where he is these days. He was a very enterprising person. And today, your country's economy is very strong, and your country is counted amongst those leading industrious countries of the world. Congratulations. خواتین و حضرات، آج ہم یہاں پہ اکٹھے ہوئے ہیں اسلام آباد آئی ٹی پارک کے افتتاح کے لیے، اور یہ آئی ٹی پارک انشاءاللہ اے آئی اور آئی ٹی کے میدان میں ہمارے نوجوانوں کے لیے کچھ قوم کی بڑی ہونہار بیٹیاں یہاں پر تشریف فرما ہیں، اور دوسرے ہمارے جو بچے یہاں پر موجود ہیں، یہ آئی ٹی پارک اس ملک کی ترقی اور خوشحالی کے حوالے سے ایک سنگ میل ثابت ہوگا۔ یہاں پہ نہ صرف انکیوبیشن سینٹرز ہوں گے، انوویشن، اسٹارٹ اپس، ایس ایم ایز اور انڈسٹریلس اور ینگ اسٹارٹ موجود ہوں گے، یہاں پہ ٹیچرز اور اسٹوڈنٹس یہاں پر موجود ہوں گے، اور اس طرح یہ آئی ٹی پارک پاکستان کا پہلا انتہائی جدید خطوط پر تعمیر کیا گیا اس ملک کے اندر ہزاروں نہیں لاکھوں بچوں اور بچیوں کو ہنر مند بنائے گا، امپاور کرے گا، اور یہی جو ہنر ہے آج کی دنیا میں، یہی پاکستان کو انشاءاللہ ترقی یافتہ ممالک کے حوالے سے اس صف میں لا کھڑا کرے گا جس کے لیے ہماری قوم کے کروڑوں بچے اور بچیاں انشاءاللہ اس سے فیض یاب ہوں گے۔ اور جب یہ آئی ٹی پارک ایک مکمل طور پر آپریشنل آئی ٹی پارک ہوگا، تو مجھے یقین ہے اس طرح کے درجنوں نہیں، سینکڑوں نہیں، ہزاروں آئی ٹی پارکس پورے پاکستان کے چاروں صوبوں میں پھیل جائیں گے، اور اس طرح پاکستان اے آئی اور آئی ٹی کی مدد سے انشاءاللہ، چاہے وہ زراعت ہے، چاہے وہ آپ کی انڈسٹری ہے، چاہے آپ کی مینوفیکچرنگ ہے، مائنز اینڈ منرلز ہیں، حکومتیں، سب اس جدید علوم سے بیرور ہوں گے۔ خواتین و حضرات، یہ منصوبہ، اس کی سنگ بنیاد 2017-18 میں رکھی گئی، لیکن اس کے بعد کیا ہوا وہ تاریخ کا ایک حصہ ہے، میں اس پہ کچھ نہیں کہوں گا کہ آج پولیٹیکل پوائنٹ سکورنگ کا موقع نہیں ہے، لیکن میں یہ کہوں گا کہ الحمدللہ آپ سب کے تعاون سے، ہو از ہو ان دس گورنمنٹ، چاہے وہ ہمارے فائنانس منسٹر ہیں، چاہے وہ منسٹر آف آئی ٹی ہیں، سیکرٹری آئی ٹی وہ تشریف نہیں لا سکے، ان کی طبیعت ناساز ہے، اللہ تعالیٰ ان کو صحت یاب فرمائے، ان کی بڑی محنت ہے،
इसमें आज चीमा साहब की बहुत मेहनत है और मैं मैडम मिनिस्टर की और इनकी पूरी टीम की बहुत मेहनत है। हकीकत यह है कि इस मंसूबे को जिस तरह यहाँ पर शुरू में कहा गया कि इट वॉज अ सिक प्रोजेक्ट, बट नाउ इट हैज़ बिकम अ वेरी साउंड एंड हेल्दी प्रोजेक्ट। वो टीम वर्क के जरिए दिन रात इसके ऊपर काम हुआ, बेशुमार मैंने मीटिंग्स खुद ली, यहाँ पर एक से ज़्यादा मरतबा आया, इसलिए नहीं कि हमारी हुकूमत में ये मंसूबा मुकम्मल होना चाहिए, इसलिए कि ना सिर्फ ये इंतहाई तवालत का शिकार था बल्कि उससे बढ़कर ये हमारी जो कौम की बेटियां हैं और कौम के बेटे, वो जल्द से जल्द इस आईटी पार्क से फैज याब हों और मुल्क जो है आगे चले। एक्सलेंसी, इट्स अ वेरी वैल्यूबल कॉन्ट्रीब्यूशन। आई'ड लाइक टू कन्वे माई सिंसियर ग्रेटिट्यूड टू द प्रेजिडेंट एंड प्राइम मिनिस्टर ऑफ कोरिया, एंड आई कैन अश्योर यू दैट दिस प्रोजेक्ट विल नॉट ओनली बी मोस्ट गोइंग प्रोजेक्ट इन दिस फील्ड, वी विल टेक केयर ऑफ इट। सो थैंक यू वेरी मच एंड अ बिग हैंड फॉर साउथ कोरिया एंड द गवर्नमेंट ऑफ साउथ कोरिया। खितामन मैं ये कहूँगा, इट्स नॉट अबाउट ब्रिक एंड मोर्टर, इट्स नॉट अबाउट अ ग्रैंड यू नो वंडरफुल बिल्डिंग, इट्स अबाउट इकोसिस्टम, इट्स अबाउट इनोवेशन, हैविंग इनक्यूबेशन सेंटर्स ओवर देयर ओवर हेयर, स्किल डेवलपमेंट, वोकेशनल ट्रेनिंग एंड यू नो सेंटर्स वेयर इंडस्ट्रियलिस्ट एंटरप्रेन्योर्स विल बी सिटिंग इन फ्रंट ऑफ यू नो ग्रेट आईटी एक्सपर्ट्स, एआई एक्सपर्ट्स, ऑल ऑफ देम विल बी हेयर एंड दिस सेंटर विल act as a great catalyst to promote all these skills to all those who are ready to learn and then start running, you know, without wasting time. Iske liye jo mansooba bandi ki gayi hai, maine already ministry ko keh diya hai ki wo shaffaf tarike se wo bidding karenge aur IT aur AI ki field mein जो कंपनीज मौजूद हैं इस मुल्क में या इस मुल्क से बाहर, उनको इनवाइट करेंगे और जो बेहतरीन खदमात जो यहाँ पर इन मैदानों में मुहैया करेंगे और बेस्ट टर्म्स एंड कंडीशन में बेहतरीन शराइत पर ये बिल्डिंग उनके हवाले की जाएगी, हुकूमत पाकिस्तान का कोई लेना देना नहीं होगा। यहाँ पर एक्सपर्ट्स होंगे, टीचर्स होंगे और वो अपना दुनिया की जो मारूफ जो तरीका है वो इस आईटी पार्क को चलाएंगे। अपनी बात ख़त्म करने से पहले दो बातें करना चाहता हूँ। एक, इस्लामाबाद आईटी पार्क जिसका आज इफ्तिताह किया गया है, ये आज इसका नाम दानिश आईटी पार्क होगा और ये दानिश आईटी पार्क पहला आईटी पार्क है जो हुकूमत पाकिस्तान दूसरे सूबों में भी इसको लेके जाएगी, आज़ाद कश्मीर में भी, गिलगित बल्तिस्तान में भी। इंशाअल्लाह जिस तरह दानिश स्कूलों ने इस मुल्क के अंदर खसूसन पंजाब और अब आज़ाद कश्मीर, गिलगित बल्तिस्तान, सिंध बलूचिस्तान में, केपी में दानिश स्कूल तामीर किए जा रहे हैं, हज़ारों बच्चे जो इंतहाई गुरबत के माहौल में वो दानिश स्कूलों में आए, अपनी काबिलियत और जहानत के बलबोते पर आज वो हज़ारों बच्चे, उनमें से डॉक्टर्स हैं, इंजीनियर्स हैं, वो साइंटिस्ट हैं, टीचर्स हैं, दुनिया की यूनिवर्सिटियों में आला तालीम हासिल कर रहे हैं, अस्पतालों में पाकिस्तान के वो खिदमत अंजाम दे रहे हैं दुखी इंसानियत की। अब दानिश यूनिवर्सिटी वो भी बड़ी तेज़ी के साथ वो क्या में अमल में लाई जा रही है, तो इसको भी हमने दानिश आईटी पार्क का नाम दिया है और इंशाअल्लाह ये दानिश आईटी पार्क एक बड़ा तनावर
درخت بنے گا اور پورے ملک میں اس کا جو سایہ ہے اس سائے سے لاکھوں نہیں کروڑوں نوجوان بچے اور بچیاں اس کے سائے میں انشاءاللہ تعلیم حاصل کریں گے۔ میں ایک مرتبہ پھر جناب احسن اقبال صاحب کا شکریہ ادا کرتا ہوں، میں جناب آت خان چیمہ کا خصوصی شکریہ ادا کرتا ہوں، میڈم شہزادہ صاحبہ کا، ان کے سیکرٹری کا، اور درجہ بدرجہ یہاں پر کئی نام لیے گئے، ایک نام کے اوپر بڑی تالی بجی تھی، عبداللہ جان کہاں ہیں وہ؟ تو اگر ہاؤس نے ان کے لیے تالی بجائی ہے تو ظاہر ہے انہوں نے یقیناً قومی بڑی خدمت کی، تو بھرپور تالی لگائیں ان کے لیے۔ بہت شکریہ، اور اگر آپ پشتون ہیں تو ڈیرا میرا بانی۔ میں آخر میں آپ سب کا شکریہ ادا کرتے ہوئے اس شعر کے اوپر اپنی بات ختم کروں گا۔ تمنا آبرو کی ہے اگر گلزار ہستی میں، تو کانٹوں میں الجھ کر زندگی کرنے کی خو کر لے، اور نہیں یہ شان خودداری چمن سے توڑ کر تجھ کو کوئی دستار میں رکھ لے، کوئی زیب گلو کر لے۔ پاکستان پائندہ باد۔

0: السلام عليكم. السلام عليكم.
1: السلام عليكم.
0: وعليكم السلام. جی کون ہے کہاں سے؟
1: جی میں لاہور سے ہوں.
0: ٹھیک ہے, کیسے ہیں آپ؟ ٹھیک ہیں
1: الحمدللہ, بالکل ٹھیک ٹھاک. میں آپ کو بتا رہی ہوں کہ میں بھی سن رہی ہوں آپ کو.
0: ٹھیک ہے ٹھیک ہے.
1: اور ہمیشہ کی طرح آپ کا شو بہت پیارا ہے. یہ آپ کا شو کی جو ٹائمنگ ہے وہ چینج ہو گئی ہے کیا؟
0: نہیں, آج میں اتفاق سے ہوں
1: کیونکہ آج کے دن تو کیانی بھائی آتے ہیں نا.
0: کیانی بھائی کی جگہ آج میں آیا ہوں.
1: اوکے صحیح, میں نے کہا میں بھی بتا دوں, میں آپ کو سن رہی ہوں.
0: چلے ٹھیک ہے, بہت شکریہ آپ نے یہ بھی بتایا کہ آپ کیانی بھائی کو بھی سنتی ہیں.
1: کیونکہ مجھے آپ کو پچھلے شو کی نا وہ بات یاد ہو گیا. آپ نے کہا ہے نا کہ جو گاڑی ہے نا وہ سیدھی سیدھی جا رہی ہوتی ہے پھر گڈھے میں گر جاتی ہے.
0: یہ میں نے نہیں کہا, میں ایسی باتیں کرتا ہی نہیں.
1: نہیں نہیں, آپ نے پچھلے شو میں کہا تھا نا کہ گاڑی,
0: میں نے کہا آپ کو سمجھ اس طرح آئی ہوگی بات, آپ کو سمجھ اس طرح سے آئی ہوگی کوئی بات, میں ایسی باتیں کرتا ہی نہیں ہوں, گاڑی کھڈے میں گر جاتی.
1: چلے
0: سلامت رہے, آباد رہے, بہت شکریہ. السلام علیکم. السلام علیکم.
2: السلام علیکم سر.
0: وعلیکم السلام.
2: عاطف بھائی, میں ساجد دار لاہور سے.
0: ٹھیک ہے, کیسے ہیں آپ؟ ٹھیک ہے.
2: کیسے ٹھیک ٹھاک, خیریت سے؟
0: الحمد للہ میں اچھا ہوں جناب.
2: بہت اچھا آپ کا پروگرام ہوتا ہے, جیسے آپ پلے کرتے ہیں نا آپ جو صاحبہ کو, بڑی پیاری آواز. اللہ تعالیٰ دیکھیں, اللہ تعالیٰ جب نوازتا ہے نا کسی کو تو پھر اس بھی آواز میں آپ کو دیکھیں کہ اللہ تعالیٰ نے کتنی عنایت ان کے اوپر کی. اللہ تعالیٰ نے مطلب صورت تو نہیں اتنی اچھی بنائی, لیکن آواز جو اللہ تعالیٰ نے عطا کی ہے, شاید ہمارے انڈیا میں ایسا ہے کوئی تو نہ پاکستان میں ایسا کوئی کار.
0: سلامت رہیں جی, سلامت رہیں
2: جی. تو میرے لیے سننے والا سے التماس ہے کہ میں حج عمرہ کرنا چاہتا ہوں اس سال یا اگلے سال میں. اللہ تعالیٰ میری مدد کرے,
0: آمین.
2: اور مالی طور کوئی ذریعہ ایسا بنا دے کہ میں خانہ کعبہ دیدار کر لوں. مطلب
0: آمین آمین.
2: تو یہی بات ہے, آپ آزادی کر دے دیتے ہیں کہ جو جیسی بات کرنا چاہتا ہے کر سکتا ہے. تو یہ دل میں خواہش ہے, دوسرے اللہ کو ملنا ہے, اللہ کو پانا ہے. تو اللہ دور نہیں ہے انسان سے,
0: ایسا ہی ہے.
2: صلہ رحمی کریں,
0: ایسا ہی ہے.
2: جو اللہ تعالیٰ کے انسان بنائے ہوئے ہیں ان کے ساتھ پیار محبت کریں.
0: بالکل ایسا ہی ہے.
2: اللہ تعالیٰ مل پڑے گا جہاں بھی آپ ہوں گے, اللہ تعالیٰ ضرور ملاقات کا, مطلب خواب میں مل جائے گا یا مطلب حقیقت میں مل جائے گا. اللہ دور نہیں ہے,
0: ایسا ہی ہے.
2: پھر سب سے بڑی بات یہ ہے کہ سجدہ اللہ کی ذات کو کرے, جس لیے اللہ تعالیٰ نے انسان کو پیدا کیا.
0: ایسا ہی ہے,
2: ایسا ہی ہے. تو یہی باتیں دو چار سی آپ سے کرنی تھی.
0: سلامت رہیں جی, آپ کی خواہش.
2: اشعار تو آپ سنا رہے ہیں, آپ سے اچھی تو ہم نے اشعار پڑھ سکتے.
0: سلامت رہیں جی, سلامت رہیں. آپ کی دلی خواہش پوری ہو, میری دعا ہے. سلامت رہیے, بہت شکریہ.
2: اللہ حافظ.
0: جی ہاں جناب, غضنفر کیانی پروگرام کیا کرتے ہیں آج کی رات, اور آج ان کی جگہ میں پروگرام کر رہا ہوں, اور ایک پیغام ان کا موصول ہوا جو کہ میں آن ایئر کر دوں. آپ نے یہ کہا ہے کہ آر جے سلمان خان ہیں, ان کی بھابھی کی سالگرہ ہے جو کہ ڈریم گارڈن لاہور میں رہتی ہیں. عائشہ ان کا نام ہے, اور ان کو سالگرہ بہت بہت مبارک ہو. رب تعالیٰ آپ کی زندگی خوشیوں سے بھرپور رکھے اور ہمیشہ سلامت رہیں. آپ نے کہا کوئی شعر بھی ان کے لیے پڑھ دیجئے گا, تو یہ ایک شعر ہے, سلیم فوز اس کے شاعر ہیں, کہتے ہیں کہ تمہاری سالگرہ پر یہی دعا ہے تمہیں, فلک پہ جتنے ستارے ہوں اتنی خوشیاں ملیں. تو جناب آر جے سلمان ہمارے اسٹیشن کے پریزنٹر بھی ہیں اور آج کل لیو پر ہیں, ان کے لیے بھی بہت سی دعائیں, اور ان کی بھابھی کے لیے سالگرہ کے دن بہت بہت مبارک ہو. تو جناب یہ امانت میں نے غضنفر بھائی آپ کی پوری کر دی, سلامت رہیں آباد رہیں. کالر شامل کرتے ہیں جی. السلام علیکم.
3: ناصف بول رہی ہوں کراچی سے. آج آپ کو اچانک سنا, بڑی حیرت بھی ہوئی اور بڑی خوشی بھی ہوئی.
1: ऐसा तो नहीं कि कल आप फिर छुट्टी कर दें?
0: नहीं कल नहीं छुट्टी, कल भी आऊंगा।
1: आएंगे भाई, बहुत ही इत्तेफाक, इतना खूबसूरत, वरना मैं नहीं सुनती हूँ ये, मैं किसी का भी प्रोग्राम मैं जानती भी नहीं, बल्कि क्या नहीं कौन
0: सुना करें, बहुत अच्छा प्रोग्राम करते हैं।
1: मैंने पता नहीं कैसे आज चुन कर लिया और आपकी आवाज आई तो मैं बड़ी हैरान।
0: अच्छा
1: कमाल की बात है भाई, और इतना अच्छा स्टार्ट लिया था आतेर, इतना खूबसूरत सच में कि मैं क्या बताऊं।
0: बहुत शुक्रिया।
1: आज तो वैसे मुझे आपने पहली एक नज़्म पढ़ी ना जिसके साथ बैकग्राउंड में म्यूजिक भी था, वो तबला और बजरा था, वो बालन गर्जने की आवाज और शायरी इतनी हसीन, बहुत ही खूबसूरत, बहुत ही खूबसूरत। समा मान लिया आपने तो वाकई बारिश का और उस मौसम का, बहुत बहुत ही अच्छा लगा। तो मैंने कहा आतेर इतनी जल्दी तैयारी कर कैसे लेते हैं, सॉन्ग्स भी निकाल लेते हैं चुन चुन के, शायरी का भी
0: इंतखाब खुद ही सामने आ जाते हैं, ये अल्लाह ताला की जात भरम रख लेते हैं, खुद ही सामने आ जाती चीजें।
1: ये अल्लाह का बड़ा खास करम है, या तो आपकी याददाश्त इतनी अच्छी है, जो चीज आप एक आध दफा पढ़ लेते हैं आपको याद रह जाती है, किसको यहाँ यूँ करना है,
0: मेरे उंगलियां भी बहुत तेज है, कंप्यूटर पर सर्च भी कर लेते
1: हैं। बहुत ही उम्दा, माशाल्लाह माशाल्लाह, अल्लाह ताला आपको नसीबत से बचाए,
0: आमीन,
1: ठीक है, सलामत, और ज्यादा आपको दे।
0: ठीक, कुछ सुनाएंगे आप?
1: जो आज मैं आपको ये सुनाती हूँ
0: जी,
1: बारिश की, क्योंकि आपने बात छेड़ी है, हमारी तरफ तो नहीं हुई बारिश।
0: अच्छा।
1: लेकिन बहरहाल गर्मी का जोर तो टूट गया है, मौसम बेहतर हो गया है,
0: ठीक है,
1: अल्लाह का शुक्र है। आप लोगों को बारिश बहुत मुबारक हो, लेकिन किसी के लिए उसका दुख और परेशानी का बाइस ना बने, आप भी लौटे तो खैरियत से अपने घर पहुँचे,
0: ऐसे ही
1: यही दुआ है। मैं आपको सुनाती हूँ, इसका अनुमान है, बारिश की ये पहली बूंदे, बारिश की ये पहली बूंदे कैसा जादू करती है, दिल से खून के कतरे लेकर मेरी आंखें भरती हैं, बारिश के इस दीबाचे से कितने मंजर खिलते हैं, ख्वाब सा आलम धीमा लहजा, आंखें पुरनम भीगा मौसम, पहली बारिश पहली ख्वाहिश, पहला जज्बा पहला वादा, पहली खुशबू पहला आंसू, चुपचाप चुप चुप रहना, सोच में पड़ना, कुछ भी कहना कृष्णा कहना, कुछ भी कहना कृष्णा कहना, टूटा फिकरा आधा जुमला, जितनी सांसें ठंडी आहें, जलती सांसें ठंडी आहें, भूझल पल के साहिर आंखें, धानी जोड़ा सब दुपट्टा, लांबे घेसू कातिल खुशबू, एक पहर में एक जुग बीता, दोनों के दिल जोर से धड़के, बिजली चमकी बादल गरजा, डर के तुम मुझसे लिपट गई, मैंने तुमको जोर से थामा, बस कि इस पहली बारिश में क्या कुछ खोया क्या कुछ पाया, बारिश की ये पहली बूंदे कैसा जादू करती हैं, दिल से खून के कतरे लेकर मेरी आंखें भरती हैं, बारिश के इस दीबाचे से कितने मंजर खिलते हैं। तो जनाब ये थी छोटी सी, अच्छी लगी मुझे,
0: सलामत रहे, आबाद रहे, बहुत शुक्रिया, बहुत शुक्रिया
1: जी जी। नहीं, आपका भी बहुत शुक्रिया खूबसूरत प्रोग्राम के लिए, फिर से मुबारकबाद आपकी फैमिली के लिए और सब सुनने वालों के लिए, मेरी दुआएं, और बारिश के लिए सब महफूज रहें, अच्छे अच्छे रहें। थैंक यू आतेर, अल्लाह हाफिज़।